0: ओके जी दासी चल रहा है कहना चूंकि सरप्राइज के अचानक बिल्कुल पता नहीं भी ना
1: ये हमको आयत बता रही है सुनो ये
0: नो देखा है मुकाबला सिक्किम टेम रोना डेर पर देखे कहना पर कैंडिडेट्स के बिल्कुल दूर टेम रोना आगाज आया शो नो दा वो स्केप कहो बिल्कुल दगा मुकाबला चाहिए दादा स्केप कहो दुआ कैंडिडेट सी बिल्कुल दा वो मिस्टर रवि सही दाई कहना गुलशन खोरे के और अतुल्ला खटक बिल्कुल तो से सेलेक्ट है मंगल पर ऐसे की प्रोग्राम है कहना अगर के वो बिल्कुल न तुने मुकाबला सी दा की सी और प्रॉपर देखे बिल्कुल इनामत हुई नो दगा मुकाबला चाहिए दा बिल्कुल जा स्केप कहो मंगल ता چونکہ اس ٹائم روسرا بے ہی چیز آگا کم پوتے دا نو بیا پاک اگر سے مقابلہ چیز آگا نہ کیسی
1: یہ عارضی رنگ و بو کی دنیا حقیقی منزل بھولا
0: او اس چیز دا بالکل دا میں پتیزے میں سٹاپ کرو شاہ صحیح دے کنا نیکسٹ کال چیز دا بالکل دے دے پر ہے بھائی نوی نیکسٹ کال چیز دا بالکل دے دے پر ہے بھائی نوی کنڈیڈیٹ دے پر ہے نیکسٹ دا ہے مقابلہ رننگ چیز کم کیسی دا وہ دے منگل نہ کیسی اس میں نا اس میں ڈوکڑ سہی دا چونکہ دا سرپرائز وہ نو دے وجہ سہی دا کہنا دا دے جے من سٹاپ اور منگل پر بدا پر مطلب نہ تنے مقابلہ چے دا منگل تے بھی ٹھیک سلا دو کینڈیڈیٹ سلیکٹ یو کینڈیڈیٹ چے دا بالکل دا سلیکٹ کو اور منگل پر بدا مقابلہ چے دا کھیسی